Ye gang dano, ye gang mo, bedaleri, ye gang mo, ye gang, ye bedaleri, ye gang dano, ye yo.